मीडियम वेव 684 किलो हर्ट्ज पर हम आकाशवाणी कारगिल से बोल रहे हैं। सामिन अब से लेकर रात के 10 बजे तक आप हमारे नशरियात मीडियम वेव 684 किलो हर्ट्ज, मीडियम वेव 1584 किलो हर्ट्ज, FM 100.1 MHz के अलावा मोबाइल ऐप न्यूज ऑन IR पर भी सुन सकते हैं। हमारे अगले ऐलान का इंतजार कीजिए। السلام علیکم میڈیم ویو ترگیانا انگیشوش بی نجبی کلو هرٹس میڈیم ویو سنچک ناغبیانا انگیشوش بی نجبی کلو هرٹس اف ایم گیا اشاریه چک میگا هرٹس یعنی چی موبایل ایپ نیوز آن ای آر ریکا اچه ایس آکاش وانی کارگیلی کنا زرینیوت وقت پو تسو دوغا سنسوک دیرین ایج جاق پوانگارو سپتمبر ریلزی انگیشور سقنیز دیرین پروچک پایوت پی پروگرام منجبی اسلا کوری نچان یعنی ینتی دونو کلپسیوت نچی جونا سلام پو پروتمچن سنشیک سغبتسنالنا دعايا بروغرام صداقات لغوزوك بيت دي بروغرامي ريخسي كنين مزاد ارسخ مقراني تلاوتنا ترجمة ملكن بوين شيخ أصغر علي زاكري

वज़ीर-ए-आज़म नरेंद्र मोदी मीमा से खदमात लोंगेश्वर चगा और गारगिया छेंची की होते इंजरे जरसे जन सेवा से देश से बे मंत्र पुना खुचन खक पुना एम्बो दी बैसा उदुन लबी से इंजरे दक्षण इन नसान टू लेंची गई होते इंजरे असर बसों सेवाना सुशासन खोई नजरी एक लमस्तन पु अशी बेंचिक सरकारी सना लोस्तोंगी से यशिंग अर्धुन सुखपा विकसित भारती तुन पु लगा खोमी फ्योक्स पेनु को अथु तेलाज बेंची गयो तेन जरे अजर से खुरी फेस पर सिर पे नाल चोस गच ओसला दी समझून पीएला इसी किम पे स्ट्रोलिका हकीकत यानु गिरजा खो सिंह देश को ला नो रोबसेर तक्सपान सों से इन जरे ऐसे रेन विफोर ने भारतीय फिरमाए वजीर ने गमग्रास्त न्यूयॉर्क अकवामी मुत्तहिद जनरल असेंबली का ना लोकसभा मल्यांख्यों उजावसलस यस्वीति फिरमाए वजीर डॉक्टर एस जयशंकर इस खकलेंस दयाना चोसला ग्राफ्स में पोलैंड हंगरी स्लोवाकिया दुन चेक जमहूरी फिरमाए वजीर उन सगांग शुक से अही उत्पेन दी ग्राफ्स पे विफोर पे सदर स्लोवाकी गोयो त्यानुक मल्यांख्यों उजावें वजीर उन इस भारत ना विसे गार्ड छोपे बरियान लजून सक्षुचन सियोजोस्तानी का समझोन अंगों चुक्स دیواسته کارلین کن فیرمای وزیر از تکنولوژی دیفاس ترونوس کنکتیویتی شیز دونه اک هفتان شمان سب گرفت بیانو که استرسین تامیلناڈی وزیر اعلی سی جوسف ویجس ادرینگ ارگیل خواه سرکاری سکول انگامین جماعت روگی کن جماعت ارگیت سقوی شیز دن کن فرون مینا نانسان اگرال سی ریسی کیم بلا گوزوگواس را تقصبه مینا زرنا سرکاری نا سرکاری روخ سی کدول نیوت کن سکول استون چوغان جیبگان غبتون جبشینو نیمار شیز دن کن پرو منگا لاک سمچون استون چوغا دی سکیت تانس کن کامراچ نانسانی سکیم پی کن فن تون تھم چاین زر زرسد وزیر اعلی دی سکیم پی گوزوگ پو تھیروانن میور چننائی گاندی اکرامی ملاقه نا سرکاری مدل سکول چینا بحسان دیونین من در سقوی پرگی خبر انگایزین شزد بس یشو خدا نرسامانی فقریم

0: Pras aso ye thoshi chuk des an su sogo phayda mo yu bai bai praso
1: so hai yu ma nara nara la phayda ba yu a koi li agar bai hai pras hai to se se to ma khari thon hi zarat ne bilo so se jok thon lo sto ba zon no aram ja lo sto bai boni pras boni kate chore chune te krup te chore ko te shu sheri so sto pas ki last aro tu bai pras boy agar se mehnat bil to lai lai phayda se se to bodo ginoni ne bilo Se se to fayda bodo ga bilo juya. Se se re bian ek bilto, pras ek bilto, juru ek bilto, aki no gama ya khaza ito me, to bodo fayda. Se se to kafi fayda deni. Se se loosh to yonu aram ije bukhaje re tu se kaate tayar te, chamun le re kaato tayar te, se bure krap te chore, chune te chore, kote pek te, yonu yuk loosh to enter alo, aram ije chamun le vi tu se bukhaje, kya so iti yonu tak bil. Se so kaajo, se to bian pras bilto, se mehnat bilto, bodo ga fayda.
0: Bian pras bo fayda ek anik kismo juga. काट गुआ रोग रोम देनी या जो असोते अगर असो लैतिक जलस तो पाचो थे या बोजो थे
1: यानी
0: किसम का असो फायदा देनी तुम तलिश हुए फेले गला फायदा हनो
1: लेग लाइन
0: असो जरूरी बिल कि तुम तलिश थोजे बक चुक जो नो
1: से तवज्जो तवज्जो जो नो यानी असनी हई जबीन जे असो जे तवज्जो दिल तो फायदा चीज ही लोस्ट असो जे मसलन को ते लई तोरे बोश बु अच्छा काटो बु बूं रोज तो मुझे फायदा अच्छा जुरुई से फ्रूटो फायदा देनी
0: बिल्कुल
1: आके सो मुझे तवज्जो दे चुक जो नो तो बहुत लाई लाई फायदा जो ऐसा से फायदा है
0: गिनोनो काट तो थोसी बा काई कशरो काट गिना ले जो
1: गिनोनो तो कशरो कश
0: आओ यो नो वक्से असोई से गबन बिना पोशम मोस असोई ते कशरो पन बन साचे
1: या जो हिम्मत तो काट तो बेई म कटप बोन हर बे बे
0: यो नो काट बोन गिने
1: पोशम मोस बे कशरा जो बे कटप बोशा जो ना असोई ते म पोन एक फत बीत उम्मीद भी नुशबारी हिने को तो गटे से सिकारियो तो असो इते कोत सिटाक चुम बुजु नस बेस योनो कारियो
0: चाहे
1: तमाम
0: शन बोनो
1: चा बोथन लूणी बोथन पुल बोथन ब्रू बोथन आटे बोथन तमाम चीज कोते ग्रुम सो जा मे जा तो चोके तो कोई छोड़नले कोते असनी जबी ने जे ई फसल कोते पेजी अरीता तो आटे थे से सो फसल तैयार बो को तैयार बो छम नो सोचे से बुड़े मेजे तो चोके तो कह रहा तो छोड़ना ले जू कुटो जे ब्यूट था तो छोड़ना दोस्त यो यूं थे
0: बिल्कुल
1: तैयारी थे छोड़ना ले कोते तो चलो खुदा की शुक्र असोई थे कोते ग्रोमसो सिस्टम में खजी रे खजा तो सो आ रहा तो बेसू योग थो ना ग्रोमसो जफारे फर्स्ट क्लास थे यो नो कार्य सिटाक थे बेस तैयारी थो ना जी
0: بالکل جواد صاحب تو انو وقت اسوتی ایک اہم وقت بلا یون شروٹ نیم
1: بخش
0: یعنی غفلت نہ تھونو
1: غفلت نہیں بخش
0: بے غفلت نہیں بنو وقت سم تون پتور تون تون لوشت تون تون چی تون تون اگر بیٹ وقت سے اسو پتور گیت بنو پچتائی بنو کی تون تو یون یون اسوتی خبر ہے کہ گن ان چیز کا مہنگا بنو
1: مہنگا بنو لاو مہنگا
0: گن ان چیز کا مہنگا سینی مہنگائی تھوشینی کو تاسو گنیس وقت سے کو تاسو سستا لے جون ہاں پتو گیت مہنگا گی یا جو پتو یہ انسان گوتی بو سے سے ان وقت اہم وقت
1: بالکل جو بالکل
0: غفلت ان سے نہ چونو
1: نہ چونو
0: تاکہ اسی تیاری تھے بھی انہوں کرنے
1: ہوتی اسوئی تے کوتے گنی اس کی اسوئی تے او فائدہ بو نو جیسے ریٹو جگہ فرق بو نہیں جو ریٹ سستائی گبو نہیں جو لو تو کھن بعد بند بلے پہ تے تو آن اس نہیں دشت کو یا روگ اچھا سیتا کہ اینش تو اسوئی تے جو بو نو ریٹو جا اسوئی تے لائی کافی بڑھائی بو نہیں سے سی کا جو تو کوتی ایسی جے سیتا کو جو کی کرتے نا कोते ब्रू बोथन आठ बोथन सात बोथन असोई योनो का जो तैयारी थे तो भे सारी ग्रोमसो यारी बनते छो ना युग लोस्ट हिन्वा तो आदि असने से खाली आप इस्तेमाल थी बोझो ना जुए तमाम
0: बिल्कुल बिल्कुल यानी इंसान से वक्त कदर दस्त
1: बिल्कुल
0: वक्त वक्त योग थो ना वाल रोई वक्त क्रोम
1: टाइम
0: खुदा यानी निजाम प्रे
1: شروتگی ہوں بزونتگی ہوں یونوکتے ہوں نظام الہی سو رب العالمین پڑھے گی ہوں سے سے بھی انسان تیار بھی مجھے
0: تیار
1: یعنی بزون آل تو رہی تیاری ہیں
0: بالکل
1: یونو کا جو رہی تیاری ہیں یونو رہی مشکلات کو نہیں
0: سے
1: سے کہا جو تو انتظام کو تے چھوناس بھی سو یونو سکت ہیں یونو گو رہی دارو خجون آسان بھی نہیں हिनो चयो मुश्किलात बुझे नहीं से सिकारियो तो बेको तो तैयार बनो खुदा वंदा लेना सो जोक शरो शरो योनो बजोनो थे कोते बे तैयार बना जे
0: बिल्कुल अगर असो जा अनी खुदा ना खस्ता तैयारी ने थे बिर वक्त लोट मुश्किलात की दीजो सो इंसान
1: ले गिलाई बजु ले गिलाई मुश्किलात बजु सखत
0: महंगाई की रो दीजो ना हूं या नुश्तो रेसी लीजिए नुश्तो ये एक उदार एलबन मोर काटू दिया या मोर गुआर दिया था या मोर चीज दिया था तेरे से फोन बु
1: بالکل جو بالکل
0: سے بہتر انو ٹائم انسان ان وقت بل کی اسوئیتے یون اسوئیتے او جون ہیں چیزے
1: بالکل
0: ان وقت ہے سٹے چھوڑو
1: کوتے سٹے چھوڑو نو کہ تھا کہ اسوئیتے لوشتو یون انیا مشکلات نہیں تھے कुत अगर लापरवाह